다라스 아 다라스 양주 살아 사라양 세고 다다당 사라세 딜 양주 다다 양주 사세 오나 양주 다당 산니라 다다 사라세 안데 미타기 비기 진세체레 딜 다라다 타카게 트라세 미타기 비기 진세 간데지레 세바이나 양주 다다 산니인데 아니 랑 소소 뉴여지 진주 강히기 지스 휴피카살라 근데 양주 휴피 떡지 아 아니고 직도지 자당테 ngali jako dra dra ban jinu dra dra ban jinu tende yo pa yenza ani yanju tatela tadas yanju sala saraje tan deso ta ban chuin ba yina ko ngen che ji yige lo pang ga no la ani ngen ju jin ju yanju la so ba deso ju ko dra deso de search ba ko ten go yor dra search ba ten ba yenza ko yanju yar ma je ko dra dang dra hyu to ni ten ten ko che ba che bo ju ten go ta re de wen ja ta shi ji le ani ko ke cha da dra dang ga wa la ten ni अनि निंजु दा जिंजु दा गोचे दा आ तने दोचे आ लासो बाजे जाते सो सोमा दे को सर्च बाजे ए अनि थेंगु यो मारे ताग जा यांजु ताग जाते तो थेंदि बिजो न बते काही काही ले यो बारे ता वे जा बेक जे साजा मानचे वाला आ अनि को जाजे सते सो दे न्यामनी को यांजु यार मारजे जे जाग छेपर दे सबोची गा सोची थेंग ना अनि थेमे दे बता चादि जे दे वे जा ता निंचे दा बने छमे गोंदि के बा नांगे यांजु ता दा साजे जाते यार उतिसले yanju tasa de jamu tisala ani ko dradan te ngese te bo gune da tradun lo gyo jinse te la te ni yanju ta da sa ni la sa da ta ra sa gyo ti da trae to da ta mi o hi bi ka ji trae da ta ra yo yanju ha ta yo pa o te la nga ko gi pa te ji ri ho ya te ni ta trae jo tsu te la nga zo che ta ka la che ra wa ji na yang ji ni ge no la ta che yang ji kho na la trae jo tsu de yo ba ri ti ndir ta ko da ta ra gi ji sel to jar wa ta ani an ta te ni ni su yo na o ri ta an ta ni su me na अनि तेलाया ओजगुर तासेता का आंथान दल छेंबाइन जिना आंथा ते इजु निला नंचो जिबाची दा यांग कुचे चिंदुक चेला पंगसेनी अनि गौख्या जिन जमे नारो ग तने ग तने यांदा देबा अनि रंगो लंगो संगो तने गोचेना देबा अनि यादारा ताला सोम दोचेना देबा तने जिकासला अनि जिंजु आते इगे सोर यांग विचेदल अनि को निस इजु लको मडुनी दुगा Teta pala yang ngacun di kasala, ane tamese ni, anta ngisu, teni izu la koro mepa tabo, teso la yang, ane oja gresi ya. Ta yen se dele, ta yen kada jana, ane go, ngo, do, no, bo, mo, ro, lo, so, ta chendo gobo te, ane rong kong la yasaka, ane minta teki jinju da tembi igwa ni, ane ya gresi ya. Teri, ta teso de ngacun kong ni, ki samba ni. Ta ndi kasala, tonang shegi ji ji te taru chere jana, yangju sa dang, jinju sanin je tala ani ngaso che kanje ki to moto dela cheba meba la de jikasla yanju sada jinju sanin ji kasla che yasu de jiba chadi dendel deni ki de gibar pe chayana ku ke hu chimbi bisos ku ko ge chere na ke hu chimbo go ne biso bizo na mebe de ra dene biso ki bikas banaro boso ki bis jinju sare jinju sai jisla samar so de jak ये ना मिंटी जिंदर जा रहे हैं सनी जिंदू तो तभी कोनी जना बिसोर यंग क्यों कैसे चिंबी ड्रग सोस ड्रग पास है गधा गार दा ड्रग आसे गिटा को कैसे चिंबो कोनी ता तेंदा कहाँ रहवा ही जी मा मांसो को ना मा छबड़ा तो नहीं ड्रग्स क्या बताया रहवा ठीक है सब पास है गधा गार दा ड्रग आसे गिटा आसे गिटा ही बिका सिला यंजू सारे दे वे यंजू सारे का सिला ला दो जी ठे ते को सानरो सो मा तो लंदल सुबह yāngjū sāla sātala chārala chī yāmbā mārājī yābjū mēpārē tīwīnta lādī kāsala jīngjū sātā yāngjū sāni jīsala chī kāntō mātā tā chēpāyā mārē nīkāla chārala sānā sōdī chākī pārē vēcā tōdā tōsī mārājī chārī sētīla jīngjū tātā yāngjū tāni lā chī kāntrī kī tō mātā tā chēpārā yōpārā rēs jīngjū sātā yāngjū sāni kāla sānā sō tō pārē chī pārē vēcā jīngjū tātā yāngjū tāni lā chī tō sālā chēpāyā pārē rēs tīwīnta tēni kī tā dā mārū wārē tātā kāndē rē tētī lē, jīnjū tāyī bīkās lā, jīnjū tāyī jīsā lō tōjā gīpār, tāyī jīsā lō tōjā gīpār. Pēr nā, kōn lā dē māmpū yu tō tā, tā yā nā rō yu tā kī yu jī bīkās lā, jīnjū tā rē, jīnjū tāyī nā, tā nā rō tōjā gīpār, kōn lā dē māmpū yu tō sā kī. Kāndē tā rā yu nā, anī tā nā rō tōjā jī mē pār, tā yu tō tāng sē nī kōn tā lā, jī mā nā rō sūng duwa, yāngjū tāyī bīkās lā, tā nā rō tōjā gīpār, pēr nā, kōn kī nā nī, yīgē māmpū yu tō sā kī. को को ग नानी लोल ता इगे माबोजी को ग यथिस तिन नानी जदि ल को तिन दि बारवा तिन दि बाई न द जर्स याते तिन दिसि पेशे तोंग ता दिसि पेशे तोंग दिस गा तो कोंदल
양주 기업이 가서라